0: למה לקוף בהוט? למה היא?
1: מודי הקם מגהץ, דיבה יפה. אבא דויס, אם מגהתוגה.
0: एल नवे एक मको आ अडे
2: आंखों से तूने ये क्या कह दिया दिल ये दीवाना धड़कने लगा
0: आ बीटे